आजको संगीत सागरको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार। म सुसन बालाको तर्फबाट हजुर श्रोताहरू, संगीत सागरको समय सुरु भइसकेको छ र एउटा मिठो गीतबाट हामीले आजको संगीत सागरमा प्रवेश गरिसकेका छौँ। चर्चित गायिका बेनुका राई भन्दै हुनुहुन्थ्यो, आउ न ठुले फर्की आओ जीवन त्यसै ढल्न लाग्यो नि भनेर उहाँ भन्दै हुनुहुन्थ्यो कार्यक्रमको थालनीमा। हजुर श्रोताहरू, आजको संगीत सागरमा प्रवेश गरिसकेका छौँ र आजको संगीत सागरले यस्तै मिठा मिठा सुमधुर नेपाली गीतहरू लिएर आएको छ र आजको संगीत सागरमा हामी रमाउनेछौँ, सङ्गीत सागरको किनारामा बसेर रमाउनेछौँ, सङ्गीत सागरको छालहरूमा रमाउनेछौँ, सङ्गीत सागरको लहरहरूमा रमाउनेछौँ, मिठा मिठा नेपाली गीत सङ्गीतमा रमाउनेछौँ। र प्रत्येक साता यसै समय आउने यो कार्यक्रम हो श्रोताहरू सङ्गीत सागर, र आजको सङ्गीत सागरमा फेरि पनि यहाँहरू सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्दै अब भने अर्को गीत प्रस्तुत गर्न लागे तपाईँको निम्ति। र अब अर्को प्रस्तुति लिएर यहाँ चर्चित गायिका झुमा लिम्बू आउनु भएको छ। उहाँ वरिष्ठ गायक तथा सङ्गीतकार अम्बर गुरुङज्यूको शब्द तथा सङ्गीतमा उहाँ के भन्नुहुन्छ भने, बतासले झार्यो फुल र पातलाई, बतासले झार्यो फुल र पातलाई, खै केले झार्यो यो मनलाई भनेर भन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा चर्चित गायिका झुमा लिम्बूलाई हामी स्वागत गरौँ।

हजुर अश्रोताहरू गायिका झुमा लिम्बू भन्दै हुनुहुन्थ्यो, बतासले झार्यो फुल र पातलाई, खै केले झार्यो यो मनलाई भनेर हजुर। र शब्द तथा संगीत वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको रहेको थियो भने, अब यहाँ अर्को गीत मैले फेरि प्रस्तुत गर्न लागे श्रोताहरू आनन्द कार्कीको आवाजमा। उहाँ भन्नुहुन्छ, फेरि तिम्रो याद आयो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जस

0: यसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारी